وقفے کے بعد پھر سے خوش آمدید. قیصر شاہ روم کے نام خط. صحیح بخاری میں ایک طویل حدیث کے ضمن میں اس گرامی نامہ کی نصف مروی ہے. اسے رسول اللہ صلی اللہ علیہ وسلم نے ہرقل شاہ روم کے پاس روانہ فرمایا تھا. وہ مکتوب یہ ہے. بسم اللہ الرحمن الرحیم. اللہ کے بندے اور اس کے رسول محمد صلی اللہ علیہ وسلم کی جانب سے ہرقل عظیم روم کی طرف اس شخص پر سلام جو ہدایت کی پیروی کرے. تم اسلام لاؤ سالم رہو گے. اسلام لاؤ اللہ تمہیں تمہارا اجر دو بار دے گا. اور اگر تم نے روگردانی کی تو تم پر عریسیوں یعنی رعایا کا بھی گناہ ہوگا. اہل کتاب ایک ایسی بات کی طرف آؤ جو ہمارے اور تمہارے درمیان برابر ہے کہ ہم اللہ کے سوا کسی اور کو نہ پوجیں, اس کے ساتھ کسی چیز کو شریک نہ کریں, اور اللہ کی بجائے ہمارا باز باز کو رب نہ بنائے. بس اگر لوگ رخ پھیریں تو کہہ دو کہ تم لوگ گواہ رہو ہم مسلمان ہیں. اس گرامی نامہ کو پہنچانے کے لیے دخیہ بن خلیفہ قلبی کا انتخاب ہوا. آپ نے انہیں حکم دیا کہ وہ یہ خط سربراہ بصرہ کے حوالے کر دیں, وہ اسے قیصر کے پاس پہنچا دیں. اس کے بعد جو کچھ پیش آیا اس کی تفصیل صحیح بخاری میں ابن عباس رضی اللہ تعالیٰ عنہ سے مروی ہے کہ ان کا ارشاد ہے کہ ابو سفیان بن حرب نے ان سے بیان کیا کہ ہرقل نے اس کو قریش کی ایک جماعت سمیت بلوایا, اور یہ جماعت صلح حدیبیہ کے تحت رسول اللہ صلی اللہ علیہ وسلم اور کفار قریش کے درمیان طے شدہ عرصہ امن میں ملک شام تجارت کے لیے گئی ہوئی تھی. یہ لوگ ایلیا بیت المقدس میں اس کے پاس حاضر ہوئے. ہرقل نے انہیں اپنے دربار میں بلایا, اور اس وقت کے گردا گرد روم کے بڑے لوگ تھے. پھر اس نے ان کو اپنے ترجمان کو بلا کر کہا کہ یہ شخص جو اپنے آپ کو نبی سمجھتا ہے, اس سے تمہارا کون سا آدمی سب سے زیادہ قریبی نسبی تعلق رکھتا ہے؟ ابو سفیان کا بیان ہے کہ میں نے کہا میں اس کا سب سے زیادہ قریب النسب ہوں. ہرقل نے کہا اسے میرے قریب کر دو, اور اس کے ساتھیوں کو بھی قریب کر کے اس کی پشت کے پاس بٹھا دو. اس کے بعد ہرقل نے اپنے ترجمان سے کہا کہ میں اس شخص سے اس آدمی کے متعلق سوالات کروں گا, اگر یہ جھوٹ بولے تم لوگ اسے جھٹلا دینا. ابو سفیان کہتے ہیں کہ خدا کی قسم اگر جھوٹ بولنے کی بدنامی کا خوف نہ ہوتا تو میں آپ کے متعلق یقیناً جھوٹ بولتا. ابو سفیان کہتے ہیں اس کے بعد پہلا سوال جو ہرقل نے مجھ سے آپ کے بارے میں کیا وہ یہ تھا کہ تم لوگوں میں اس کا نسب کیسا ہے؟ میں نے کہا وہ اونچے نسب والا ہے. ہرقل نے کہا تو کیا یہ بات اس سے پہلے بھی تم میں سے کسی نے کہی تھی؟ میں نے کہا نہیں. ہرقل نے کہا کیا اس کے باپ دادا میں سے کوئی بادشاہ گزرا ہے؟ میں نے کہا نہیں. ہرقل نے کہا اچھا تو بڑے لوگوں نے اس کی پیروی کی ہے یا کمزوروں نے؟ میں نے کہا بلکہ کمزوروں نے. ہرقل نے کہا یہ لوگ بڑھ رہے ہیں یا گھٹ رہے ہیں؟ میں نے کہا بلکہ بڑھ رہے ہیں. ہرقل نے کہا کیا اس دین میں داخل ہونے کے بعد کوئی شخص اس دین سے برگشتہ ہو کر مرتد بھی ہوتا ہے؟ میں نے کہا نہیں. ہرقل نے کہا اس نے جو بات کہی ہے کیا اسے کہنے سے پہلے تم لوگ اسے جھوٹ سے متہم کرتے تھے؟ میں نے کہا نہیں. ہرقل نے کہا کیا وہ بدعہدی بھی کرتا ہے؟ میں نے کہا نہیں, البتہ ہم لوگ اس وقت سے اس کے ساتھ صلح کی ایک مدت گزار رہے ہیں, معلوم نہیں اس میں وہ کیا کرے گا. ابو سفیان کہتے ہیں کہ اس فکرے کے سوا مجھے اور کہیں کچھ گھسیڑنے کا موقع نہ ملا. ہرقل نے کہا کیا تم لوگوں نے اس سے جنگ کی ہے؟ میں نے کہا جی. ہرقل نے کہا تو تمہاری اور اس کی جنگ کیسی رہی؟ میں نے کہا جنگ ہم دونوں کے درمیان برابر کی چوٹ ہے, وہ ہمیں زک پہنچا لیتا ہے اور ہم اسے زک پہنچا لیتے ہیں. ہرقل نے کہا وہ تمہیں کن باتوں کا حکم دیتا ہے؟ میں نے کہا وہ کہتا ہے صرف اللہ کی عبادت کرو, اس کے ساتھ کسی چیز کو شریک نہ کرو, تمہارے باپ دادا جو کہتے تھے اسے چھوڑ دو, اور وہ ہمیں نماز, سچائی, پرہیز, پاک دامنی اور قرابت داروں کے ساتھ حسن سلوک کا حکم دیتا ہے.
उसके बाद हरकल ने अपने तर्जमान से कहा, तुम इस शख्स से कहो कि मैंने तुमसे उस शख्स का नसब पूछा तो तुमने बताया कि वो ऊंचे नस्ब का है, और दस्तूर यही है, पैगंबर अपनी कौम के ऊंचे नस्ब में भेजे जाते हैं, और मैंने दरियाफ्त किया कि यह बात उससे पहले भी तुम में से किसी ने कही थी। तुमने बताया कि नहीं। मैं कहता हूं अगर ये बात इससे पहले किसी और ने कही होती तो मैं ये कहता कि ये शख्स एक ऐसी बात की नकाली कर रहा है जो इससे पहले कही जा चुकी है, और मैंने दरियाफ्त किया कि इसके बाप दादों में कोई बादशाह गुजरा है। तुमने बतलाया कि नहीं। मैं कहता हूं अगर इसके बाप दादों में कोई बादशाह गुजरा होता तो मैं कहता कि यह शख्स अपने बाप दादा की बादशाहत का तालब है। और मैंने ये दरियाफ्त किया कि क्या जो बात इसने कही है उसे कहने से पहले तुम लोग उसे झूठ से मुतहिम करते थे, तो तुमने बताया कि नहीं, और मैं अच्छी तरह जानता हूं कि ऐसा नहीं हो सकता कि वो लोगों पर तो झूठ ना बोले और अल्लाह पर झूठ बोले। मैंने ये भी दरियाफ्त किया कि बड़े लोग उसकी पैरवी कर रहे हैं या कमजोर, तो तुमने बताया कमजोरों ने उसकी पैरवी की है, और हकीकत यही है कि यही लोग पैगंबरों के पैरोकार होते हैं। मैंने पूछा कि क्या इसके दीन में दाखिल होने के बाद कोई शख्स बरगश्ता होकर मुर्तद भी हुआ है, तो तुमने बतलाया कि नहीं, और हकीकत यह है कि ईमान की बशाशत जब दिलों में घुस जाती है तो ऐसा ही होता है। और मैंने दरियाफ्त किया कि क्या वो बदअहदी करता है, तो तुमने बतलाया नहीं, और पैगंबर ऐसे ही होते हैं, वो बदअहदी नहीं करते। मैंने ये भी पूछा वो किन बातों का हुक्म देता है, तो तुमने बतलाया वो अल्लाह की इबादत करने और उसके साथ किसी चीज को शरीक ना ठहराने का हुक्म देता है, बुत परस्ती से मना करता है, नमाज सच्चाई परहेजगारी और पाकदामनी का हुक्म देता है। तो जो कुछ तुमने बताया है अगर वो सही है तो ये शख्स बहुत जल्द मेरे इन दोनों कदमों की जगह का मालिक हो जाएगा। मैं जानता था कि ये नबी आने वाला है, लेकिन ये मेरा गुमान ना था कि वो तुम में से होगा। अगर मुझे यकीन होता कि मैं उसके पास पहुंच सकूंगा तो उससे मुलाकात की जहमत उठाता, अगर उसके पास होता तो उसके दोनों पांव धोता। उसके बाद हरकल ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का खत मंगा कर पढ़ा। जब खत पढ़कर फारिग हुआ तो वहां आवाजें बुलंद हुई और बड़ा शोर मचा। हरकल ने हमारे बारे में हुक्म दिया और हम बाहर कर दिए गए। जब हम लोग बाहर लाए गए तो मैंने अपने साथियों से कहा, अबू कबशा के बेटे का मामला बड़ा जोर पकड़ गया है, उससे तो बनू असगर का बादशाह डरता है। उसके बाद मुझे बराबर यकीन रहा कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का दीन गालिबा कर रहेगा, यहां तक कि अल्लाह ने मेरे अंदर इस्लाम को जागुजीन कर दिया। ये कैसर पर नबी सल्लल्लाहु अलैहि वसल्लम का नामाए मुबारक का वो असर था जिसका मुशाहिदा अबू सुफियान ने किया। इस नामाए मुबारक का एक असर यह भी हुआ कि कैसर ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के इस नामाए मुबारक को पहुंचाने वाले यानी दिहिया कल्बी को माल और पारचाजात से नवाजा। लेकिन हजरत दखिया ये तहाइफ लेकर वापस हुए तो हुतमा में कबीला जजाम के कुछ लोगों ने उन पर डाका डालकर सब लूट लिया। हजरत दखिया मदीना पहुंचे तो अपने घर की बजाय सीधा खिदमत नबवी में हाजिर हुए और सारा माजरा कह सुनाया। तफसील सुनकर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हजरत जैद बिन हारसा की सरकर्दगी में 500 सहाबा कराम की एक जमात हुस्मा रवाना फरमाई। हजरत जैद ने कबीला जजाम पर शजनून मार कर उनकी खासी तादाद को कत्ल कर दिया और उनके चौपालों और औरतों को हांक लाए। चौपायों में 1000 ऊंट और 5000 बकरियां थी और कैदियों में से 100 औरतें और बच्चे थे। चूंकि नबी सल्लल्लाहु अलैहि वसल्लम और कबीला जजाम में पहले से मसालहत का अहद चला आ रहा था,

0: 92.6 बोरियत को भगा दो।
1: वेलकम बैक लिसनर्स, आप सुन रहे हैं FM 92.6 यूसीपी की दुनिया। ब्रेक पे जाने से पहले हम बात कर रहे थे सर आबिद बशीर साहब से IoT के बारे में। अपनी गुफ्तगू का सिलसिला आगे बढ़ाते हैं। सर, IoT डिवाइसेस की हम बात कर रहे थे जाने से पहले, तो सर इनको हम टेक्निकली डिफरेंट कैटेगरीज में भी ऐड कर सकते हैं?
2: बिल्कुल, इनकी टेक्निकल डिवीजन होती है, कैटेगराइज किया जाता है इनको दो बेसिक कैटेगरीज में। नंबर वन इज कॉल्ड जनरल डिवाइसेस एंड द अदर इज कॉल्ड सेंसिंग डिवाइसेस। वो इनकी नेचर ऑफ यूसेज और नेचर ऑफ ऑपरेशन के हवाले से डिवाइड किया जाता है।
1: सर, आपने जैसे अभी बताया कि इनको दो कैटेगरीज में हम लोग डिवाइड करते हैं, वन इज जनरल डिवाइसेस एंड अदर वन इज सेंसिंग डिवाइसेस, तो सर इनका एक्चुअली IoT नेटवर्क में क्या रोल है और इनसे रिलेटेड कोई आप रियल लाइफ एग्जांपल्स भी अगर बताएं तो हमारे लिसनर्स के लिए आसानी होगी उसको समझने में?
2: जी बिल्कुल, डेफिनेटली मैं जनरल डिवाइसेस से स्टार्ट करूंगा। जनरल डिवाइसेस में हमारे सामने अभी मैंने जैसे जिक्र किया आपके पास कि आपके पास CCTV कैमराज हैं, होम अप्लायंसेज में आपके पास एयर कंडीशनर्स हैं, तो वो इंटरनेट पे कनेक्ट होने चाहिए। अब ये डिवाइसेस क्यों कनेक्ट होनी चाहिए? क्योंकि आप इनको ऑपरेट करना चाहते हैं अपने मोबाइल्स के साथ, तो अगर इंटरनेट अवेलेबिलिटी नहीं होगी तो ये कनेक्ट नहीं होंगे। अब इंटरनेट से कनेक्ट होने के लिए इनको कोई वायरलेस या वायर्ड लिंक की जरूरत होती है। हमारे घरों में आमतौर पर राउटर लगा होता है जो हमें इंटरनेट के सिग्नल्स दे रहा होता है, और वो ऑटोमेटिकली क्या करता है, डिवाइस अगर इंटरनेट इनेबल्ड है तो वो अटैच हो जाएगी। अब ये जनरल डिवाइस का जो कॉन्सेप्ट आ रहा है वो क्या है कि ये जो अप्लायंसेज जिनके मैंने जिक्र किए हैं ये जनरल डिवाइसेज हैं। जैसे मेरा एयर कंडीशन है, ये इंटरनेट पर कनेक्ट है, ये जनरल डिवाइस है। इसके अलावा जो मेरा CCTV कैमरा है ये इंटरनेट पर कनेक्टेड है, वो जनरल डिवाइस है थ्रू एनी वायरलेस लिंक और वायर्ड लिंक। ठीक है, अब जब ये कनेक्ट हो गए हैं, अब इनको क्या मकसद क्या था कनेक्ट करवाने का, ताकि इनको ऑपरेटेबल किया जा सके ओवर द इंटरनेट थ्रू माय कंप्यूटिंग डिवाइस जो मेरे पास मोबाइल घर मेरे हाथ में पड़ा हुआ है, एट एनी पॉइंट लोकेशन या किसी भी जगह पे मैं बैठा हूँ अवेलेबल हूँ। लेकिन जो फेंसिंग डिवाइसेस होती हैं वो बेसिकली क्या करती हैं, वो सेंसर और म्यूटेटर्स का काम करती हैं। बेसिकली उन्होंने क्या करना होता है, वो है इंटरनेट ऑफ थिंग्स के एनवायरनमेंट का पार्ट ही, लेकिन वो बेसिकली क्या कर रही हैं, वो ऑपरेट नहीं हो रही, वो सेंस कर रही हैं कुछ चीज़ों को। फॉर एग्जाम्पल, एक कॉन्सेप्ट है कि मैं चाहता हूँ कि जैसे ही मैं सुबह उठते ही पर्दा पीछे करूँ तो मेरी अलार्म क्लॉक जो है वो चल पड़े। तो बेसिकली जो मेरी अलार्म क्लॉक है वो भी एक डिवाइस है जो इंटरनेट ऑफ थिंग्स का पार्ट है, लेकिन वो मेरी सूरज की रोशनी को सेंस करेगी, एक स्पेसिफिक ऑपरेशन ऑफ या टास्क को सेंस करेगी, तो वो बेसिकली अपना काम करेगी। तो है वो भी एक IoT की डिवाइस, लेकिन वो सेंसिंग डिवाइस की कैटेगरी में आएगी।
1: सर, आपने अभी बताया कि वायर नेटवर्क की बात की और वायरलेस नेटवर्क की बात की, इन दोनों में फर्क क्या होता है?
2: ये बेसिक कॉन्सेप्ट है कंप्यूटर कम्युनिकेशन नेटवर्क्स का और इंटरनेट पे अवेलेबिलिटी, क्योंकि आजकल हर चीज इंटरनेट पे चल रही है, इंटरनेट के ऊपर आप काम कर रहे हैं, एवरीथिंग इज गोइंग अपॉन ओवर द इंटरनेट। तो उसमें आपने जब भी इंटरनेट से कनेक्ट होना है तो आपको एक इंटरफेस चाहिए होता है, जिसे हम लिंक भी कहते हैं, टेक्निकल टर्म्स में चैनल भी कहते हैं, मीडियम भी कहते हैं, जो दो या मोर देन टू डिवाइसेस को आपस में कनेक्ट करता है। तो वो लिंक बेसिकली वायरलेस भी हो सकता है, वायर्ड भी हो सकता है। अगर आप लॉन्ग डिस्टेंस कम्युनिकेशन कंडक्ट कर रहे हैं, जैसे आप अपने घर की डिवाइस को ऑपरेट करना चाह रहे हैं यूनिवर्सिटी में बैठ के, या यूनिवर्सिटी के किसी डिवाइस को ऑपरेट करना चाह रहे हैं घर में बैठ के, तो आपका डिस्टेंस जो कवरेज एरिया है वो काफी लार्ज है। तो इस केस में जो आपका आइडियल लिंक बनता है वो वायरलेस बनता है, जो आपको मोबाइल डाटा के जरिए सिग्नल मिल रहे हैं, वायरलेस लिंक की एग्जांपल है। और अगर आप अपने दफ्तर में बैठे हैं, आपने अगर एक ब्लू केबल होती है जिसे हम कहते हैं ट्विस्टेड पेयर केबल, उसको अगर आपने अपने सिस्टम के साथ कनेक्ट किया हुआ है, तो दैट इज बेसिकली अ लिंक जो आपको इंटरनेट से कनेक्ट कर रहा है, लेकिन वो वायर्ड लिंक है।
1: अच्छा सर, अभी तक तो हम सिर्फ अपने होम अप्लायंसेस और घर के नेटवर्क की बात कर रहे हैं, सर बिजनेस के लिए IoT किस तरह फायदेमंद साबित हो सकता है?
2: बिजनेस के ऊपर बात करने से पहले मैं पहले आऊंगा एट द रिसर्च पॉइंट ऑफ व्यू। अगर हम रिसर्च ओरिएंटेड अप्रोच की बात करें तो रिसर्च में इसका क्या काम हो रहा है? रिसर्च में अगर हम देखेंगे IoT के ऊपर डिफरेंट कॉन्सेप्ट्स को मर्ज किया जा रहा है। ऐसी रिसर्च भी हो रही है जिसमें IoT विद ब्लॉकचेन एंड मशीन लर्निंग को एम्बेड किया जा रहा है, तो ऐसी अप्लायंसेज यूज की जा रही हैं जो इंटरनेट ऑफ थिंग्स को भी इन्वॉल्व करें और उसके अलावा वो मशीन लर्निंग ब्लॉकचेन कॉन्सेप्ट को भी इन्वॉल्व करें। बिजनेस ओरिएंटेड अप्रोच को अगर हम देखें तो वहाँ पे बेसिकली अगेन होम ऑटोमेशन या ऑफिस ऑटोमेशन या आपकी जो टास्क हैं रोजमर्रा की उनकी ऑटोमेशन ओवर द इंटरनेट, वो इसके ऊपर बहुत फोकस कर रहे हैं। और जब हम इसकी बात करते हैं तो फिर डेफिनेटली यहाँ पे एक और कॉन्सेप्ट आएगा डेफिनेटली आगे जाके, जिस पे हम बात करना पसंद करेंगे, दैट इज बेसिकली कि आप जब इतना कुछ ऑटोमेट कर रहे हैं तो उसको ह्यूमन कंट्रोल में रखना और जेन्युइन कंट्रोल में रखना, फेक आइडेंटिटी को जो है वो मिसयूज होने से बचाने के लिए आप क्या कर रहे हैं, वो सिक्योरिटी प्राइवेसी मेजर्स में आ जाते हैं।
1: سر اگر آپ نے ابھی خود ہی اس کا ذکر چھیڑ دیا تو ہمارے سننے والوں کو بتائیے کہ سیکیورٹی کنسرنز کیا ہیں, سیکیورٹی اور پرائیویسی اٹیکس کا کیا کیا ایشو ہو سکتا ہے آئی او ٹی بیسڈ نیٹورکس پہ.
2: دیکھیں جو چیز انٹرنیٹ پہ چلی گئی ہے اس کو پرائیویسی کنسرن کا ایشو فیس کرنا پڑ سکتا ہے
1: جی,
2: بیکاز آف دا اتھینٹیسٹی آف دا یوزر. آپ ایک موبائل ایپ, میں موبائل ایپ از ناٹ این ایگزامپل آئیڈیل ایگزامپل آف آئی او ٹی, لیکن میں ویسے ایگزامپل دے رہا ہوں کہ آپ کو یوزر نیم پاسورڈ کی ضرورت پڑتی ہے اور یوزر نیم پاسورڈ کے بعد پھر آپ کو ٹرانزیکشن کرتے ہیں تو آپ کو او ٹی پی دیا جاتا ہے جو کہ آئیڈینٹیفیکیشن آف دا یوزر کی آئیڈینٹی کو ویریفائی کرنا ان شارٹ ہوتا ہے. تو اسی طرح جب آپ اپنا ہوم اپلائنس کو انٹرنیٹ پہ لے کے جا رہے ہیں تو ڈیفینیٹلی آپ کے علاوہ کوئی اور آپریٹ نہ کر سکے. اگر آپ کے علاوہ کوئی اور آپریٹ کرنا بھی چاہ رہا ہے تو اس کو کریڈینشلز دینے چاہیے. تو دیٹ از بیسیکلی دا کانسیپٹ جہاں پہ ہم, میں جنریک لیول پہ بات کروں گا کیونکہ ہماری آڈینس اتنی ٹیکنیکل نہیں ہے
1: جی,
2: جو اس کی ڈیپ ڈاؤن دا لرننگ میں جائے تو اس میں آپ کو کریڈینشلز میں یوزر نیم پاس ورڈ کی آپ اگر آپریٹ بھی کرنا چاہ رہے ہیں کسی کے گھر کی کوئی اپلائنس کو یا کسی بھی اور چیز کو جو انٹرنیٹ آف تھنگس کے انوائرمنٹ کا پارٹ ہے تو اس میں آپ اس کو ویریفائی کریں تو وہ یوزر نیم پاس ورڈ ہے, کریڈینشلز ہیں, دین ڈیفینیٹلی اگر یوزر نیم پاس ورڈ کمپرومائز ہو جاتا ہے تو ادر دین دیٹ پھر آپ کیا کریں گے, پھر اس میں ڈفرینٹ ٹرمینالوجیز آ جاتی ہیں جس میں ہم ون ٹائم پاس ورڈس کو استعمال کرتے ہیں اور ڈفرینٹ سیکورٹی میئرس کنڈکٹ کرتے ہیں. اوور آل مین مقصد کیا ہوتا ہے, کانفیڈینشیلٹی کو مینٹین کرنا, پرائیویسی کو مینٹین کرنا اور ان آتھورائزڈ ایکسیس کو مینٹین کرنا
1: جی.
2: کہ آپ کے علاوہ کوئی اور جو ہے وہ اگر کسی بھی انوائرمنٹ ہے آئی او ٹی کا اس میں ایڈ اپ ہو کے آپ کی فیک آئیڈینٹی کو یوز نہ کرے یا آپ کی کریڈینشیلز کو مس یوز نہ کرے. تو سیکورٹی اٹیک
1: آئی او ٹی میں مس یوز کس طرح کیا جا سکتا ہے چیزوں کو,
2: بریچ آف دا سیکورٹی کے ذریعے. اگر آپ کی اپلائنس موبائل آپ کا چوری ہو جاتا ہے فار ایگزامپل
1: جی.
2: میں ایک چھوٹی سی ایگزامپل دے رہا ہوں, اس کے علاوہ بہت سی ایگزامپلس ہیں
1: جی.
2: تو اگر آپ کا موبائل چوری ہو گیا اور آپ اس کے بعد آپ کا پیٹرن لاک بھی کمپرومائز ہو گیا, اب آپ کی جو موبائل ایپ ہے جو آپ کو ایکسیس دے رہی ہے آپ کے سی سی ٹی وی کیمراز کی
1: جی,
2: تو وہ موبائل ایپ اگر یوزر نیم پاس ورڈ انیبلڈ نہیں ہے تو آبویسلی وہ پھر آپ کے گھر کی اپلائنس کو ویو بھی کر سکتا ہے
1: جی.
2: آپ کے گھر کے اپلائنس کے ذریعے سوری لائک سی سی ٹی وی کیمرا اس کو ویو بھی کر سکتا ہے اور اس کو یوز بھی کر سکتا ہے. تو یہ ون ایگزامپل ہے بہت بیسک. تو اگین سیکیورٹی میئر جنریک لیول پہ اگین ویریفیکیشن آف دا آئیڈینٹی کے اوپر ہی ہم کام کرتے ہیں تھرو کریڈینشلز, لیکن پھر آگے اس میں مزید کانسیپٹس آتے ہیں لائک پیسو اٹیکرز اور ایکٹیو اٹیکرز کے. وہ بیسیکلی کیا ہوتا ہے کہ لائک کچھ اٹیکرز ہوتے ہیں جو آپ کے ڈیٹا کو مینیپولیٹ کرتے ہیں
1: جی.
2: کچھ ایسے بھی اٹیکرز ہوتے ہیں جو آپ کے ڈیٹا کو مینیپولیٹ کرنے کے علاوہ وہ بیسیکلی صرف آبزرو کرتے ہیں. تو اگر کوئی ایسا اٹیکر ہے تو ان کو ہم نے پریونٹ کیسے کرنا ہے, اگین وی ہیو ٹو میک سم سیکیورٹی میئرس, اور سیکیورٹی میئرس کے لیے آپ کو لائک کریڈینشلز اور جو آپ کے لائک یوزر نیم پاسورڈز ہیں او ٹی پیز ہیں ان کو آپ یوز کرتے ہیں اور پراپر انکرپشن ڈیکرپشن ٹیکنیکس استعمال کی جاتی ہیں سیکیورٹی میئرس کے لیے. وہ انفارمیشن سیکیورٹی کی ڈیٹیلز میں آ جاتی ہیں چیزیں جو ہم یہاں پہ فی الحال بات نہیں کر سکتے, وہ کیونکہ ڈیفینیٹلی ایک ایڈوانس کنسیپٹ ہے.
1: لسنرز وقت ہوا چاہتا ہے ایک چھوٹی سی میوزیکل بریک کا, سنتے رہیں FM 92.6 UCP کی دنیا.